0: लौ न सुरु गरौँ न, रात छिपिसक्यो।
1: अनि बाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
2: त्यसो सर त
3: होइन, हाम्रा पुर्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
1: बाटुलीले एउटा शर्त राखेकी छे।
3: मन्जुर छ मन्जुर छ।
1: पहिला शर्त त सुन।
4: सुन्दिनँ त सुन्दिनँ।
1: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार छे, तर पुर्ने हार्यो भने यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ।
4: क्यार्ने हो के त विचार?
3: कस्तो लाग्यो सर त?
5: रसिलो
3: ल सुरु गरौँ।
4: ल अलिक खिपेर दे त।
3: ल रङ्गालिम।

0: भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर, आऊ रमाइलो गरौँ।